0: गुरु सच्चा है, दुनिया नू सच दी रोशनी दे, गुरु दे दरबार विच कूड़े दी कोई थां, उथे सच्चे ही सच मिल, सच्चा गुरु सच दी तकड़ी तोल ले, किसे दी रैत नहीं कर, फिर मेहरवान भी साचा साहेब सद मेहरो, सच्चा भी है ते मेहरो सदा मेहर। जिस तरह माता पिता दी सारे बच्चियां ते मेहर है, माता पिता दे मन च किसे बच्चे दे मुतलक भी बुरियाई, माता पिता दी ए हर समय कोशिश होंदी है कि साडे बच्चे सुखी है। ए संत मित्र उस वाहिगुरु दी उस्तत करनी बनदी, जिस वाहिगुरु ने जिन कन कीते अखी नाक जिन जेबा दित्ती बोले था, एदियां अमल वस्तु दित्ती ओदी उस्तत कर, ओदी हमेशा सिफत, बंदे कोलों कुछ मिल जाए असी ओदा धन्नवाद कर, ओदा थैंक्स अदा कर। डॉक्टर साहब अख विच मुफ्त दवाई पा देवे उसदे असी रिड़ी हो जाए, मुफ्त फीस कोई नहीं दे, साडे मन विच उसका कितना सत्कार बन। पर हजूर फरमाउंदे ने जिस डॉक्टर ने मुफ्त दवाई पा दित्ती तेरी अख विच ओदा तू शुकराना करदा है, पर जिस मालिक ने तेनू मुफ्त अखा दित्तियां ओदा भी शुकराना करदा, ओदी भी सिफत, ओए कीर्तन सिफत। कीर्तन कीर्त प्रभ की गाओ मेरी रस्म, आपा सारे मालिक दी सिफत ही जुड़े, ते सिफत करन वाला या सुनन वाला उनू मिलिया की, हजूर फरमाउंदे ने जिसनू बख्शे सिफत सालाहा नानक पातशाही पातशाह। ओ पातशाह प्रभु की उस्तत करो संत मीत सावधान, उस्तत तो तुहाडे हुक्म अनुसार सेवक गुरबाणी का कीर्तन कर। अगली पंक्ति साहबाने श्रोतियां वास्ते फरमाई है कि सावधान, चौकड़े मार के बैठिए कि मन एकाग्र, तुरदा तुरदा पानी एक थां ते खड़ा हो जाए ना ओदे विचों मुंह दिसण लग जांदा, चलदा पानी खड़ो जाए शीशे दा कम दिंदा, चलदा पानी खड़ो जाए विचों मुंह दिसदा प्यारी साध संगत, नाम बाणी कीर्तन दे सदके जी मन एकाग्र हो जाए उस मन दे अंदरों धन गुरु नानक पातशाह दे, मन दा जुड़ना ही गुरु दे सारे साचा साहेब सद मेहर। माता पिता दी हर बच्चे वास्ते पसंद, जे मां किसे वेले बच्चे दी गलती नूं वेख के कह देंदी है मर जा, हकीकत विच ओ मां जिहड़ी है बच्चे नूं नहीं कहिंदी, ओदियां बुरियाईयां नूं कहिंदी है, अंदरों तां आसीस देंदी है, पूता माता की सदा ही आसीस। इसे तरह मेहरवान सतगुरु सदा ही मेहर करदा, जे किसे वेले कोई तकलीफ दा मोड़ भी आ गया दुख दा मोड़ भी आ गया है इहदे विच भी कोई भला, اور انجان بچے نو جس طرح ماتا پتا دی چھڑک دا پتا نہیں نا اونو گیان نہیں پر اس چھڑک دا وڈیا ہو کے پتا لگتا ہے جو میں ماتا پتا دی اس چھڑک نو سمجھ کے پڑ جاندا جا چنگے کماں وچ لگ جاندا تا میرا جیون سدھر جاندا اسی طرح یہ کسی ویلے دکھ آیا جی گرو نے کسی ویلے چھڑک بھی دتا ہے تاں پھر سکھ اداس نہیں ہوتا سکھ دونوں ہاتھ جوڑ کے ارداس کرتا ہے جے گر چھڑکے تاں میٹھا لگے کیونکہ مہربان جو اج کلگیدھر پاتشاہ جی بھائی جوگا سنگھ جس دے اندر ہومے دا بیج بویا گیا ہے ہومے والا سکھ جڑا ہے وہ واحگرو نو بھاندا نہیں ہر جی ہنکار نہ بھاوے وید پوک سنا اونو دور کرن واسطے سکھ نو چٹھی دے کے پشاور بھیج سما ہو گیا آنند کاری دی مریادا آرمبھ ہوئی بھائی جوگا سنگھ ایک نام لے کے متھا ٹیک کے بہ گیا دوجی نام لے کے بھائی جوگا سنگھ جس ویلے متھا ٹیک کے بیٹھتا ادھر سامنے سکھ بیٹھا سی چٹھی والا ادھر بھائی جوگا سنگھ نے تکیا ادھر اس سنگھ نے تکیا جس ویلے چار اکھاں ملیاں تے دوواں دے ہاتھ جڑ گئے تے دوواں نے فتح بلائی واہگرو جی کا خالصہ
1: سری واہگرو جی کی فتح
0: اے مریاد ہے کلگیدھر پادشاہ جی دا حکم دو سنگھاں دا میل ہویا ہے پیار نال فتح بلان ادور کہن لگے بھائی دیا سنگھ جی جی پیار نال دوویں سنگھ فتح بلاندے ہن جی او نیجلا کے ویکھن تاں دوواں دے وچکار میں دوواں نوں فتح دا جواب دیندا پھر ایک سکھ فتح بلائے تے دوجا پچھ دے جائے صاحب جی کہن لگے او سکھ نوں پچھ نہیں دیندا مینوں پچھ دے فتح فتح بلائی سکھ نے چٹھی بھائی جوگا سنگھ دے کے رکھ وچ کی لکھے سی جو گیا جے بیٹھا ہے تا اٹھ جے اٹھیا ہے تا تر پو جے تریا ہے تا پج پاؤ چھتی پاؤ کیونکہ پورے گرو سچے وید نو بڑا فکر لگ گیا کہ میرا سکھ بھائی جوگا سنگھ ہومے دے رو بھی کر گیا اتہاس لکھا پیاری ساتھ سنگت بھائی جوگا سنگھ نے دو لاوا لیا تے دو نہیں تر مہاپرشاں دی رسما تے بھی سنیا ہے کہ مریادا پوری کرن واسطے دو لاوا بھائی جوگا سنگھ نے دوپٹے نال دے کے سپورن کیتی بھائی جوگا سنگھ تر پیا نال دا سنگھ بھی نال جدو ترے آپ پہلا خیال منے چ آیا کہ منا نانا چلیا میرے تو بغیر گرو دا کم آخو سری بھائی سارے آخو آئے کوئی رسنا خالی نہ رہے جو بھی مائی پائی میرے تن گرو نانک پادشاہ دے دربار چا کے جڑے آئے آؤ پاگا والیو اپنی رسنا پوتر کرو